0: चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली।
0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्व सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര എണ്ട നിക്കേ ഹത്താർ മാ സൗത്ത
1: ഗട്ട് ഹേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കനോനി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗനെ ജന ലാഗി കൊടി ബനൗനെ പുക്കാ ഉലട്ട ഓയിനെ
0: चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 29 गते शुक्रबार, जून 12 तारीक सन 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि, विश्व बाल श्रम विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
1: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने।
0: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्य दल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह, द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित, विश्वकप फुटबलमा दुई खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले गएको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मसौदा लेखनको काम शुरू भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद र संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत वदिलान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुविधिका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
0: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद लीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बा को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यान आकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपियाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
3: छोडेम वाग्लेले कुटुकुटु अर्थमन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
1: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोधपछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बधुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3 डिभिजनको सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3 डिभिजन कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुंगामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुंगा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै कितानी जाहेरी दिनुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनियतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति
4: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला टिचिङ हस्पिटलले लिँदैन
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
1: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसूनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो
9: बंगालको खाड़ी आउँदै त्यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जान लाग्ने देखिन्छ किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ हामी पश्चिम वायुको दबाव भन्छौँ त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन विस्थापित गर्न सकेको अवस्था छैन त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन त्यस्तो हुनाले अहिले जति पनि वर्षा भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्न सकिन्छ
1: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समक्षमा 7 सदस्यीय समिति गठन गर्नु भएको हो समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय नेपाल राष्ट्र बैंक केन्द्रीय तथ्याङ्क कार्यालय चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन् सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन् गन्तव्य मुलुक श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई, जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाइले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेको स्थित शुक्रराज ट्रफिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 खब मुजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
10: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक 4 मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ, घर फर्किनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको 1 वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मध्य प्रदेशको खबर छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़े। बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्री पन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 जना सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्ध विराम भएता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो। र द्वन्द्व र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान पाउने 8 बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदनित पूर्व काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
0: बुझाई कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला संचालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौं।
12: एसएसपी योग बहादुर पाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ यो उसमा हामी फोरेन्सिकमा रिलायबल गुणस्तरीय तथा विश्वसनीय
1: संचालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको

0: दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो दुई नमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले
1: डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ
2: आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो कसरी सिल गर्नुभयो सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो कहाँ ह्यान्ड ओभर गर्यो हुँदै हुँदै कहाँ गयो यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ
1: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू
3: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोर्ट गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु कसले बयान गर्दै को विशेषकैले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलास भने त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु
1: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रसिजीलाई म हार्दिक अनुरोध गर्छु
4: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावले देख्छु तर पनि छैन यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छ जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको विचार
5: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो त्यसपछि हामी थप्दै जाने डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन पहिला हामीले यो ऐन आउन दिनुपर्छ
1: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउँदा छ
6: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा दसचोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो किन यो झमेलामा कसले परिरहने हाम्रो विज्ञतै पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नै उहाँले पनि सम्बोधन गर्न सक्छ छानबिन गर्ने विज्ञ ल्याइदिने त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू
7: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ मैले पनि बुझेको छु र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
8: समयमा खरिद नहुँदा देशमा रेबिज विरूद्धको खोप अभाव मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने
1: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने
8: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन

0: कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्ति वार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 पराजित। विश्वकप फुटबलमा आज दुई खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले पाराग्वेको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले, जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ। बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा खबर पनि आइराखेका छन्। भलै उहाँले 2 रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ। एउटा बद्ध कोठा देखाइएको छ, कोठाभित्र सोफा छ, सोफामा अर्थमन्त्री वागले जस्ता देखिने व्यक्ति, अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्स्याउँदै केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, के खेलेको यसले, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो।
2: रेडियो 103.4 मेगाहर्ज।
3: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
4: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
5: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
4: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85, मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20।
5: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन पनि गरिरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767 67 9863 31 28 10।
1: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्म्य हुने बारे सूचना। कालिंचोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म, समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म, भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844348979 9844348979 र 9864110011 9864110011।
3: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र रवि निकट मन्त्रीहरूबीच विश्वास संकट गहिरिँदा सूचना लीक दबावमा सरकार। नेपाली कंग्रेसका 5,38,000 क्रियाशील सदस्यता प्राप्त गरे। राजदूत बागमती प्रदेशको स्थगित अधिवेशन शनिबार काठमाडौँमा हुने। सड़कमा पानी चुहाउँदै गोर्ने त्रिपलाई धमाधम नियन्त्रणमा लिँदै दुलखा प्रहरी। र विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल शुरू। उद्घाटन खेलमा मेक्सिको शानदार जित।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूबीच समन्वयको अभाव र विश्वासको संकट देखिएको छ। अन्तर मन्त्रालय समन्वय सहमति र स्वीकृति लिनुपर्दा सूचना लीक हुने गरेको भन्दै मन्त्रीहरू एक अर्कासँग असन्तुष्ट देखिएका छन्। केही दिन अघि शिक्षा तथा खेलकूद मन्त्रालयले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 मसौदा सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो। अर्थ मन्त्रालयबाट सो मसौदाको कन्टेन्ट बाहिरिँदा शैक्षिक परामर्श केन्द्र कन्सल्टेन्सी व्यवसायीहरू सरकार विरूद्ध आन्दोलित भएको शिक्षा तथा खेलकूद मन्त्रालय स्रोतको दावी छ। सूचना लीक हुँदा मन्त्री पोखरेलमाथि दबाव थपिएको उनी निकटस्थ नेताहरूको भनाई छ। नयाँ वर्गीकरण अनुसार अब शैक्षिक परामर्श सेवा सञ्चालन गर्नका लागि केन्द्रीय कार्यालयले मात्रै 25,00,000 रूपियाँ धरौटी राख्नुपर्ने र प्रत्येक शाखा कार्यालय सञ्चालन गर्न थप 25,00,000 रूपियाँ धरौटी राख्नुपर्ने प्रस्तावप्रति व्यवसायीहरूको आपत्ति छ। संसद र समितिमा विपक्षीहरूले अर्थमन्त्री सोनिम वाग्लेमाथि छानबिनका लागि संसदीय समितिको माग गरिरहँदा लामिछाने पक्षी सांसदहरू बचाउमा उत्रिएका छन्। तर प्रधानमन्त्री शाह निकटहरू भने मौन देखिएका छन्। अर्थ मन्त्रालयको काममा बजेट निर्माणताका प्रधानमन्त्री कार्यालयले अनावश्यक सक्रियता र चासोबाट सशंकित अर्थमन्त्री वाग्ले अहिले आलोचनाको केन्द्रमा छन्। नेपाली कंग्रेसका 5,38,000 क्रियाशील सदस्यता प्राप्त गरेका छन्। कंग्रेसको क्रियाशील सदस्यता अदावधी गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये 5,38,622 क्रियाशील सदस्यता प्राप्त गरेका हुन्। 1,49,309 जनाले स्वयं अदावधिक फारम पेश गरी ओडा सभापति मार्फत अदावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। कंग्रेसको क्रियाशील सदस्यता अदावधि गर्न योग्य कुल 7,82,209 सदस्यहरूमध्ये तोकिएको समयमा अदावधि गरेका र प्रक्रियामा सामेल भएकाको कुल संख्या भने 6,87,931 रहेको छ। यसैबीच कंग्रेसले क्रियाशील सदस्यता अदावधि गर्ने समय थप नगर्ने भएको छ। कंग्रेसले पार्टी सदस्यतालाई डिजिटल बनाउन थालेको सदस्यता अदावधिक अभियान हिजो रातिबाट सकिएको छ। यसअघि पटक पटक म्याद थप गरिए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कंग्रेसले जनाएको छ। दुलखा प्रहरीले नदीजन्य पदार्थ लिई कालोपत्र सड़कमा पानी चुहाउँदै गुडिने सवारी साधनलाई थमाधम कार्यवाही गरिरहेको छ। जेठ महिनाको हालसम्मको अवधिमा सड़कमा पानी चुहाउँदै गुड्ने 8 ट्रिपर कार्यवाहीमा परेका हुन्। पछिल्लो पटक जेठ 26 गते भीमेश्वर नगरपालिका वडा नम्बर 5 किराती छापदेखि चडिकोतर्फ आउँदै गरेको बा 5 ख 3103 र बा 4 ख 8668 नम्बरको दुईवटा ट्रिपरलाई प्रहरी चौकी किराती छाप दोलखाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। नियम विपरीत सड़कमा पानी चुहाउँदै गुडेका 30 सवारी ती ट्रिपरलाई प्रहरीले जीसस कार्यालयमा बुझाएको थियो। जीससको समन्वयमा भीमेश्वर नगरपालिकाले ती ट्रिपरलाई प्रति ट्रिपर 5,000 का दरले जरिवाना गरेर छाडेको छ। यसअघि जेठ 22 गते कालिन्चोक गाउँपालिका 3 चपलेटीदेखि चरिकोटतर्फ आउँदै गरेको बा 4 ख 7035 बा 5 ख 5778 र बा 0100 नम्बरको 3 ट्रिपरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय सिंगटी दुलखाबाट खटिएको प्रहरी टोलले नियन्त्रणमा लिएका 3 ट्रिपरलाई जीससमा बुझाइएकोमा जीससको समन्वयमा कालिन्चोक गाउँपालिकाले 15,000 जरिवाना गरेर छाडेको थियो। दोलखा प्रहरीले नियन्त्रणमा लिएका मालवाहक ट्रिपरलाई जिल्ला समन्वय समितिमा बुझाउने गरेको छ। जीससले सम्बन्धित पालिकामा पठाएपछि सोही पालिकाले प्रति ट्रिपर 5,000 जरिवाना गर्ने गरेको छ। प्रहरीले जेठ 1 गतेदेखि सड़कमा पानी चुहाउँदै बालुवा बोकेर हिँड्ने ट्रिपरमाथि एक्सन शुरू गरेको हो। अभियानको पहिलो दिन किराती छापमा दुईवटा, जेठ 13 गते एउटा ट्रिपरलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय दुलखाका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए। यसरी नियन्त्रणमा लिएका ट्रिपरलाई नदीजन्य पदार्थ उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी नियमन कार्यविधि 2077 बमोजिम प्रशासनिक दण्ड स्वरूप 5,000 जरिवाना लिएर छाड्ने गरिएको छ। कालोपत्री सड़कमा पानी चुहाउँदा सड़कको गुणस्तर छिट्टै खस्किएर भत्किने गर्दछ भने पानी सहितको लेदोले बाटो चिप्ले हुँदा विशेष गरी दुई पाङ्रे सवारीका साधनहरू चिप्ले र दुर्घटना हुने सम्भावना धेरै हुन्छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
2: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ।
3: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ।
2: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862575085, मानबहादुर जिरेल सूचना अधिकारी 9844646720।
3: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दुलखा।
0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्मकर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म। तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले यसअघि स्थगित भएको बागमती प्रदेशको निर्वाचनको मिति तय गरेको छ। केन्द्रीय निर्वाचन आयोगले हिजो सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाण्डुको धुमबारा स्थित स्मार्ट दरबार शंख पार्कमा हुने जनाएको हो। हेटौँडामा विवाद भएपछि राष्ट्रपाले बागमतीको निर्वाचन काठमाण्डुमा गर्ने भएको छ। निर्वाचनका लागि मतदानको समय बिहान 11 बजेदेखि अपरान्ह 5 बजेसम्मका लागि तोकिएको छ। मतदान प्रक्रिया पूर्ण रूपमा विद्युतीय भी मेसिनबाट हुने आयोग प्रमुख भुवन केसीले जानकारी दिए। व्यापारीहरू शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल र दीपक भट्ट विरूद्ध बैंकिङ कसुर अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। उच्च सरकारी वकिल कार्यालयले बिहिबार शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्ष दुवै सुलभ र साहिल सहित इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट विरूद्ध 42,14,88,807 रूपियाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबी सहित मुद्दा दायर गरेको हो। उनीहरू विरूद्ध अभियोग पत्र दायर भएको विशेष अदालतका रजिस्ट्रार वेद प्रसाद उप्रेतीले बताए। यस्तै दीपक भट्ट, सुलभ अग्रवाल सहितलाई प्रतिवादी बनाई धितो पत्र र बीमा ऐन विरूद्धको कसुरमा जिल्ला अदालत काठमाण्डुमा पनि मुद्दा दायर भएको छ। सो कसुरमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ। बिहिबार नै उच्च अदालतमा मुद्दा दायर भएका प्रतिवादी सहित अन्य विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले नै अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो। प्रतिवादी मध्ये भट्ट र सुलभाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा छन्। साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका हुन्। गोल्छा सर्वोच्च अदालतको आदेशले बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका हुन्। स्रोत नखुलेको 40 लाख नगद सहित काठमाण्डुको न्यू रोडबाट एक युवक पक्राउ परेका छन्। गोर्खाको सिरान्चोक गाउँपालिका 8 जवारी घर भएका 23 वर्षीय स्वरूप राज दवारीलाई ठूलो परिमाणको रकमसहित प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको 40 लाख रकम बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। सो रकम हुण्डी कारोबारको हुन सक्ने प्रहरीको आशंका छ। काठमाण्डुको जरङखु बस्दै आएका दवारीले भने आफू सहकारीको कर्मचारी भएको बताएका छन्। प्रहरीका अनुसार उनले आफू चन्द्रोदय बहुदेशीय सहकारीमा रकम संकलनको काम गर्ने बताएका छन्। तर पक्राउ परेका दवारीको साथमा भेटिएको सो रकमको स्रोत नखुलेको एसएसपी खड्काको भनाई छ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा एक महिनामै सार्वजनिक गरेर नयाँ रेकर्ड कायम गरियो। तर हतारमा नतिजा सार्वजनिक हुँदा धेरै त्रुटि भएको पाइएको छ। पुनर्योगका क्रममा 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
4: यस अघि 3 महिना लाग्दै आएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा यो वर्ष 1 महिनामै सार्वजनिक भएको थियो। तर यो नतिजामा धेरै त्रुटि भेटिएको छ। पूर्णयोगका क्रममा शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको अंक परिवर्तन भएको पाइएको छ। नतिजामा सुधार भएका विद्यार्थी मध्ये अधिकांशको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गडबड़ गरेको पाइएको हो। शिक्षकहरूले विद्यार्थीको प्राप्ताङ्क जोड्न छुटाएको पाइएको छ भने 70 अंकको ठाउँमा 7 मात्र इन्ट्री भएको केस समेत भेटिएको छ। उत्तर पुस्तिका भित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 अंक मात्र दिएको पनि भेटिएको पूर्णयोगमा सहभागी कर्मचारीले बताएका छन्। अधिकांश त्रुटि उत्तर पुस्तिकामा अंक जोड्दा र कम्प्युटरमा इन्ट्री गर्दा भएको पाइएको छ। अघि परीक्षाको नतिजामा 2.4 तथा 3.6 जीपीए पाएका विद्यार्थीको पूर्णयोग पछि 4 जीपीए आएको छ। केही विषयमा एनजी ल्याएर नन ग्रेडेड भएका विद्यार्थीको 2 जीपीए आएको पाइएको छ। कतिपय विद्यार्थीले अंक प्राप्त गरे पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजा आएको थियो। यो वर्ष विद्यालयमै उत्तर पुस्तिका परीक्षण भएकाले नतिजामा आशंका गर्दै धेरै विद्यार्थीले आवेदन दिएका थिए। बुधबारसम्म 27,654 विद्यार्थीको पूर्ण योगको नतिजा आएको छ, जसमा 1,559 अर्थात 5.63% विद्यार्थीको पूर्णयोग पछि नतिजा परिवर्तन भएर आएको छ। नतिजा परिवर्तन हुँदा अधिकांश विद्यार्थीको ग्रेड वृद्धि भएकाले ग्रेड वृद्धि परीक्षा अगावै पूर्णयोगको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको तयारी छ। ग्रेड वृद्धि परीक्षा असार 1 हुनेछ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: सिन्धुपाल्चोक घर भएका एक पुरूष गुण्डागर्दीको आरोपमा काठमाण्डुबाट पक्राउ परेका छन्। सिन्धुपाल्चोकको मेलम्सी घर भएका श्याम लामालाई प्रहरीले काठमाण्डुको बौद्धबाट पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले हिजो पक्राउ गरेको छ। लामाले बौद्ध थरी र मूलपानी क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले बताए। लामा यसअघि पनि पटक पटक पक्राउ परेका थिए। उनी विरूद्ध प्रहरीले 2070 भन्दा पछि 4 मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको भेटिएको छ। उनलाई यसअघि अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी 3 मुद्दामा अनुसन्धान गरिएको पाइएको एसपी भट्टराईले बताए। हाम्रो समाचारमा अब खेलकुदको समाचार। सह आयोजक मेक्सिकोले फिफा विश्वकप 2026 उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिकोको आइकोनिक एस्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेसले समान 1-1 गोल गरे। खेल शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन्। जीतसँगै मेक्सिकोले 3 अंक जोडेको छ। यस्तै समूहको अर्को खेल बिहान 7:45 बजे दक्षिण कोरिया र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दैछन्। सह आयोजक मेक्सिकोले फिफा विश्वकप 2026 उद्घाटन खेलमा विषय भएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: बहिनी बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन भान्डाहरूजी, के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
8: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
9: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
10: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी

0: सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमावती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 1983 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बिस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
4: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
3: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
4: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
3: हाम्रा सुविधाहरू
5: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
3: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
5: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
3: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
5: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
3: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
4: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
3: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 FM र 94.1 FM।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
8: मेरो
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: അപ്പേ ഓയനയെ പാടെ ഷോർട്ടി വാസ്കു ടിവി പോക്കരെ ഇടിയോ നിക്കേ ഹതാർമ ഷൗത
1: കൊച്ചേ ബരി ലൈലൈ വാസ്കു ടിവി പോക്കനോനി ഭിത്തി ആസ്നെ ടിവി ബിഗ്രിയോ അനി ബനൗനെ ജന ലാഗേ കൊടി ബനൗനെ പുക്കാ ഉലാട്ട ഓയന
0: ചിന്ത സദര മുക്കാം ചോരിക്കോട് ബാട ചോരി ഘ്യാങ് ജാനെ ബാട്ടമാ രേക്കോ ആമ്രൈ ചൌധരി ഇലക്ട്രോനിക്സ് മാ ലൈ ജാന ത്യാ തിമ്രോ ബിഗ്രേക്കു ടിവി മാത്ര ഹൈന കി മൊബൈല് ഘടി സബൈ പണി ആൽസന്നെ സക്കി ഗണി
1: ഏ ഓരെ त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी

0: साधन वितरण
1: विशेष मेसिन द्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
1: सम्पर्क नम्बर 0494-12-020
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ढुङ्गाउँ पालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।

0: कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहे तिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
8: पाण्डहरू गइहालौ न, सकिगयो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
9: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440065293 र 98414111900।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: कसको टिभी बोकेर हिँड्यो? निकै हतारमा छौ त।
2: गठै बरिलैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने।
0: 7 बजेसम्म
1: होइन, ए

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 हौँ सिपेमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844491042 र 9844061814।

0: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
1: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
1: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9865975585 मानबहादुर जिरेल सूचना अधिकारी 9844675720
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म
1: चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।

0: दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

सरीकोट कोटीहोममा पुरूषोत्तम महात्म्य हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.1 FM र 104.1 FM।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
5: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
4: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: पहिने पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, द्याट्स इट, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भोबङ छापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा। आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलखा तथा दोलखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2-3 र 4 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
2: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी।
1: विस्तृत जानकारीका लागि सम्पर्क दोलखा लाइन्स शाखा केन्द्र दोलखा, सम्पर्क नम्बर 9851767367 9863318210।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्मकर्म सेवा संघको आयोजनामा निम्न मिति, समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ए बाबु हतियारहरू छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काबे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काब्रे बगर दोलखा।
2: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूफ फाइटर रूफ अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: Chat goes to call the bunny me say good night. I need a candle.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
2: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डुहरू गइहालौ न, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
4: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ।
4: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862575580, मानबहादुर जिरेल सूचना अधिकारी 9844647520।
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।

यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यहीमिकी 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863128210।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ನೀವು ಸುದೀವಸೆಕೋ ಹಂದ ಸಮಾಚಾರ ಮಾ ಪದಮ ಕುಮಾರಿಕೋ ನಮಸ್ಕಾರ. सरकारले निजामती सेवा विधेयक असरभित्र पास हुने सम्भावना नभएपछि अध्यादेश ल्याउने तयारी गरेको छ. विधेयक संसदमा लगेर ऐनको रूपमा पारित गर्न समय लाग्ने भएका कारण फास्ट्र्याकबाट अघि बढ़ने सम्भावना देखिएको हो. असरभित्रै सांसदबाट निजामती सेवा विधेयक पारित हुने सम्भावना छैन. सोही कारण बजेट फर्स्ट ट्र्याकमा पास गरेर अधिवेशन अन्त्यसँगै अध्यादेश ल्याउन सकिने विषयमा छलफल हुन थालेको हो. ठूलो संख्यामा कर्मचारी कटौतीमा पर्ने गरी सरकारले निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ. अहिले प्रस्तावित विधेयकको मस्यौदामा निजामती कर्मचारीको 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि गणना हुने गरी प्रस्ताव गरिएको छ. सो प्रस्ताव अनुसार विधेयक बढ़ेमा निजामती सेवा अन्तर्गतका मात्रै करिब 10,000 कर्मचारी अवकाशमा जाने बताइएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य भएको घोषणा गरेका हुन्. तर इरानी पक्षले अन्तिम सम्झौता भएको पुष्टि नगरेपछि सम्भावित सहमतिको अवस्थाबारे अनिल कायम रहेको छ. सीएनएनका अनुसार ट्रम्पले बिहिबार आफूले आगामी केही दिनभित्र इरानसँगको सम्झौतामा हस्ताक्षर समारोह हुने अपेक्षा गरेको बताएका थिए. उनले अमेरिका र इरान बीचको तनावपूर्ण अवस्थाको अन्त्यतर्फ प्रक्रिया अघि बढ़ाइरहेको संकेत दिए. ट्रम्पको दावीपछि एक इरानी अधिकारीले कुनै अन्तिम सम्झौता नभएको बताएका छन्. ती अधिकारीका अनुसार वार्ता र कूटनैतिक सम्पर्क जारी रहे पनि औपचारिक रूपमा कुनै अन्तिम सहमत भएको छैन. प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्ति सम्बन्धी आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेएनजी आन्दोलनको छानबिन गर्नुपर्ने भनेर सिफारिश गरेका गुरूङलाई फेरि जिम्मेवार दिएको भन्दै असन्तुष्टि जनाएका हुन्. सरकारले दोषीमाथि कार्यवाही गर्नुको साटो पुरस्कार दिने काम गरेको आरोप लगाए. सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाई छ. बैठकमा सांसद खड्काले प्रधानमन्त्री वारेन्द्र शाहले सांसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याएका छन्. राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ. बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्। उत्तर पुस्तिका परीक्षणको काम सकिएको र नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता जयन्ती सत्यालले जानकारी दिएकी छिन्। उनका अनुसार सम्भावत असरको दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको छ. कक्षा 12 परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो भने परीक्षामा 4,18,000 जना सहभागी भएका थिए. काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको 8,61,500 रूपियाँ सहित एकजनालाई पक्राउ गरेको छ. सिन्धुपाल्चोकका सविन तिमल सिन्हालाई काठमाडौँको नयाँ सड़कबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए. तिमल सिन्हा विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसुरमा 4 दिनको म्याद थपेर अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ. अमेरिका र क्रोएसिया पठाउने भन्दै 40,50,000 ठगी गर्ने दुईजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ. पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका दुईकी 45 वर्षीय रुकु कुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका 6 35 वर्षीय शैलेन्द्र साक्य रहेका छन्. उनीहरूलाई पीड़ितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो. काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रू 35 लाख तथा शैलेन्द्र साकेले क्रोएसिया पठाउने भन्दै पीड़ितबाट रू 3,50,000 लिएका थिए. रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ. उनीहरूले काठमाडौँ उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक थापा छेत्रीले जानकारी दिए। डाक्टरको सिफारिश बिना औषधि बिक्री वितरण गरेको आरोपमा काभ्रे पलाञ्चोकको बनेपाबाट दुई औषधि पसलका संचालक सहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार बनेपा नगरपालिका साथ चार दो बाटो स्थित नातिकाजी प्लाजामा रहेका दुई फार्मेसीमा अनुगमनका क्रममा चिकित्सकको सिफारिश बिना औषधि बिक्री भइरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भक्तपुरका 50 वर्षीय बदरराम भौल, शुभम फार्म संचालक र ललितपुरका 33 वर्षीय विनोद बन्जारा मेरी सेवा फार्म संचालक रहेका छन्। त्यस्तै मेरी सेवा फार्मबाट औषधि खरिद गर्ने धुलीखेल नगरपालिका सातका 26 वर्षीय सुनिल थामी र शुभम फार्मबाट औषधि खरिद गर्ने पनौती नगरपालिका सातका 22 वर्षीय सागर आले मगर रहेको प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी रविन विष्टले बताएका छन्। पक्राउ पर्नेहरूलाई बरामद औषधि सहित आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जानकारी दिएको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म पदम कुमारी विदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.5।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्नमिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले चीनको 4 दिने औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। परराष्ट्र मन्त्री खनाले चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणमा परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनिया विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन्। सम्मेलनमा उनले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नेछन्। परराष्ट्र मन्त्री खनाल बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन्। सो कार्यक्रममा उनले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन्। मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ। सर्वोच्च अदालतले बाल सैनिक भर्ती विरूद्ध कानून बनाउन परमादेश जारी गरेको छ। न्यायाधीश दुई सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको इजलासले बाल सैनिक भर्ती विरूद्ध कानून बनाउन परमादेश जारी गरेको हो। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा बाल सैनिक भर्ती गरिएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायत विरूद्ध लेनिन विष्ट सहितले मुद्दा दर्ता गरेका थिए। विष्ट आफैले बाल सैनिकका रूपमा काम गरेका थिए। उनले आफूले न्याय नपाए तत्कालीन माओवादी नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिँदै आएका थिए। सरकारी निजामती सेवा विधेयक असारभित्र पास हुने सम्भावना नभएपछि अध्यादेश ल्याउने तयारी गरेको छ। विधेयक संसदमा लगेर ऐनको रूपमा पारित गर्न समय लाग्ने भएका कारण फास्ट ट्र्याकबाट अघि बढ़ने सम्भावना देखिएको हो। असारभित्रै संसदबाट निजामती सेवा विधेयक पारित हुने सम्भावना छैन। सोही कारण बजेट फास्ट ट्र्याकमा पास गरेर अधिवेशन अन्त्यसँगै अध्यादेश ल्याउन सकिने विषयमा छलफल हुन थालेको हो। ठूलो संख्यामा कर्मचारी कटौतीमा पर्ने गरी सरकारले निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको छ। अहिले प्रस्तावित विधेयकको मस्यौदामा निजामती कर्मचारीको 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि गणना हुने गरी प्रस्ताव गरिएको छ। सो प्रस्ताव अनुसार विधेयक अघि बढ़ेमा निजामती सेवा अन्तर्गतका मात्रै करिब 10,000 कर्मचारी अवकाशमा जाने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमती प्रदेश अधिवेशनमा प्यानलगत प्रतिस्पर्धा गर्ने गरी प्रदेश नेताहरूले आन्तरिक छलफल शुरू गरेका छन्। बागमतीको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार मतदानको समय तोकिएको छ। मकवानपुरको हेटौडामा 26 सेटमा उद्घाटन भई मतदान प्रक्रिया शुरू नगरी स्थगित गरिएको अधिवेशनको स्थान काठमाण्डुमा सारिएको छ। सभापतिका लागि 4 जनाको उम्मेद्वारी परेको छ। सभापति पदमा डाक्टर अर्चितम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठको उम्मेद्वारी परेको छ। रासोपा स्रोतका अनुसार अर्चितम र बदन बीचमा अघोषित सहमति समेत बनिसकेको छ। सभापतिमा अर्चितम निर्वाचित भएपछि नयाँ आउने पदाधिकारी बदनलाई बनाउने गरी आन्तरिक छलफल भएको बताइएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै कंग्रेस सांसद खड्काले सम्पत्ति सम्बन्धी आरोप लागेका तथा राष्ट्रिय मानवाधिकार आयोगले समेत जेएनजी आन्दोलनको छानबिन गर्नुपर्ने भनेर सिफारिश गरेका गुरूङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। सरकारले दोषीमाथि कार्यवाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए। सुशासनको गफ फाँक्ने सरकारले आफ्नोलाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाई छ। बैठकमा सांसद खड्गाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने अडान पनि दोहोर्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजा साथ दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्। उत्तर पुस्तिका परीक्षणको काम सकिएको र नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता जयन्ती सत्यालले जानकारी दिएकी छन्। उनका अनुसार सम्भवत असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको छ। कक्षा बाह्रको परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो भने परीक्षामा 4,18,000 सहभागी भएका थिए। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दोलखाका 102 जना पक्राउ परेका छन्। अमेरिका र क्रोएसिया पठाउने भन्दै 40,50,000 ठगी गर्ने दोलखाका 102 जनालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका 2 की 45 वर्षीय रूको कुमारी श्रेष्ठ र मोरङ उल्लाबारी नगरपालिका 6 का 35 वर्षीय शैलेन्द्र साक्य रहेका छन्। उनीहरूलाई पीड़ितले दिएको उजुरीको आधारमा काठमाण्डु उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाण्डु उपत्यका अनुसन्धान कार्यालयका प्रहरी परीक्षक शरद कुमार थापा छेत्रीका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख तथा शैलेन्द्र साक्यले क्रोएसिया पठाउने भन्दै पीड़ितबाट 3,50,000 लिएका थिए। रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाण्डु उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहचल काठमाण्डुमा पठाइएको प्रहरी उपरीक्षक थापा छेत्रीले जानकारी दिए। डाक्टरको सिफारिश बिना औषधि बिक्री वितरण गरेको आरोपमा काभ्रे पलाञ्चोकको बनेपाबाट 2 औषधि पसलका संचालक सहित 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार बनेपा नगरपालिका 7-4-2 बाटो स्थित नातिकाजी प्लाज्मामा रहेका 2 फार्मेसीमा अनुगमनको क्रममा चिकित्सकको सिफारिश बिना औषधि बिक्री भइरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भक्तपुरका 50 वर्षीय बरदाम राम भैल शुभम फार्म संचालक र ललितपुरका 33 वर्षीय विनोद बन्जारा मेरी सेवा फार्म संचालक रहेका छन्। त्यस्तै मेरी सेवा फार्मबाट औषधी खरिद गर्ने धुलीखेल नगरपालिका 7 का 26 वर्षीय सुनिल थामी र शुभम फार्मबाट औषधी खरिद गर्ने पनौती नगरपालिका 7 का 22 वर्षीय सागर आली मगर रहेको प्रहरीको सूचना अधिकारी प्रहरी नायब परीक्षक डीएसपी रविन विष्टले बताएका छन्। पक्राउ परेकाहरूलाई बरामद औषधि सहित आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि औषधि व्यवस्था विभाग काठमाण्डु पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्, समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
3: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानी आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
3: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9865-5585 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675।
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन

भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഹെഡോ നിക്ക അവതാര മ സൗത്ത
1: ഗൈ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കനോനി ഭിട്ടി ആഫ്നെ ടി വി ബിഗ്യു അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौ सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
6: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
5: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
6: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
7: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
2: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साकिने सुस्ता सिमौती जपे धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
2: सिनेसर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
10: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
10: आफ्नै कम्पाउन्ड भएको
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको सस्तोमा होइन राम्रो सिकाउँछौ प्रो फाइटर रूप अफ मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन, तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: चरीकोट कोटीहोममा पुरुषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म, समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म, भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
2: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमाती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-2020।
5: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीध्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघाङ दोलखा, 0974-1802 र 0974-1844।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

Na ko sa rin na, may kita rin na.

0: ਪੰਜਾਬੀ ਮੁੰਡੇ
1: आँखा शिविर बस्ने सम्बन्धी सूचना नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा, सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-00-8-16, सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
5: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
4: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
5: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
4: आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन है बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा दुई रुपियाँ छैन
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो
1: के हुनु नि बित्ती मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डहरू गइहालौ न सकिगो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
3: बेलुङ गाउँपालिकाको सडक मार्ग बन्द हुने सम्बन्धी सूचना यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा
5: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
6: होइन है बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
7: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
8: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
7: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
8: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
5: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
9: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
3: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
9: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
10: विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: नमस्कार, बेलुकी 5 बजे को हाम्रो समाचारमा स्वागत छ। साथमा छु म सिर्जना। काभ्रे पलाञ्चोकको बुचाकोटमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। बनेपाबाट रोसी गाउँपालिकाको खाडपाचोक हुँदै सुंगुरी जाँदै गरेको B3X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। मृत्यु हुनेमा 4 पुरूष र 4 महिला रहेका छन्। दुर्घटनामा परि 17 जना घाइते भएका छन्। उनीहरूको धुलेखेल अस्पतालमा उपचार भइरहेको छ। नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा दुर्घटनामा परेको बस बीपी लोकमार्गबाट करिब 200 मिटर तल खसेको थियो। अरणीको यातायातको सो बसमा 25-30 जनासम्म सवार रहेको अनुमान गरिएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले चीनको 4 दिने औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणमा परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनिया विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन्। सर्वोच्च अदालतले बाल सैनिक भर्ती विरूद्ध कानून बनाउन परमादेश जारी गरेको छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको इजलासले बाल सैनिक भर्ती विरूद्ध कानून बनाउन परमादेश जारी गरेको हो। तत्कालीन नेकपा माओवादीले संचालन गरेको सशस्त्र युद्धका क्रममा बाल सैनिक भर्ती गरिएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायत विरूद्ध लेनिन विष्ट सहितले मुद्दा दर्ता गरेका थिए। विष्ट आफैले बाल सैनिक रूपमा काम गरेका थिए। उनले आफूले नपाए तत्कालीन माओवादी नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतले उभ्याउने अदालतमा उभ्याउने चेतावनी दिँदै आएका थिए। मध्यप्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीय मध्यप्रदेश सभा अघि टायर बालेर विरोध प्रदर्शन गरेका छन्। हुलाकी लोकमार्ग अन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरूद्ध पनि नाराबाजी गरेका छन्। यसअघि संघर्ष समितिले संघीय सरकारको बजेटमा पनि पुल निर्माणमा बजेट नपरेको भन्दै केही दिन अघि प्रदेशसभा अगाडि प्रदर्शन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा असार 2 सप्ताहभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू अन्तिम चरणमा पुगेका छन्। उत्तर पुस्तिका परीक्षणको काम सकिएको र नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता जयन्ती सत्यालले जानकारी दिएकी छन्। उनका अनुसार सम्भवत असारको 2 सप्ताहभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको छ। कक्षा 12 को परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो भने परीक्षामा 4,18,000 परीक्षार्थी सहभागी भएका थिए। वाल्मीकी विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका लागि पेश भएका पत्र तथा कागजातहरू नक्कली रहेको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव कानून गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गौणराज भट्टराई रहेका छन्। यस्तै पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी एसएसपीहरू प्रवेश गरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ। मन्त्री परिषदको बैठकको निर्णय आज सार्वजनिक गर्ने क्रममा संचारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन्। संस्थामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि विवाद भएको थियो। सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले त्यसको प्रतिकार गरेका हुन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दोलखाका एक सहित दुईजना पक्राउ परेका छन्। अमेरिका र क्रोएसिया पठाउने भन्दै 40,50,000 ठगी गर्ने दोलखाका एक सहित दुईजनालाई प्रहरीले काठमाण्डबाट पक्राउ गरेको हो। पक्राउ परेमा दोलखा सैलुङ गाउँपालिका दुईकी 45 वर्षीय रूको कुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका 6 का 35 वर्षीय शैलेन्द्र साक्य रहेका छन्। उनीहरूलाई पीड़ितले दिएको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाण्डु उपत्यका अनुसन्धान कार्यालयका प्रहरी परीक्षक शरद कुमार थापा छेत्रीका अनुसार रूकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख तथा शैलेन्द्र साक्यले क्रोएसिया पठाउने भन्दै पीड़ितबाट 3,50,000 लिएका थिए। रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाण्डु उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डुमा पठाइएको प्रहरी परीक्षक थापा छेत्रीले जानकारी दिए। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजनालाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: सिमेश्वर ड्राइभिङ सेन्टर सरीपुर 20 बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11।

चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म। गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര എണ്ടെ നിക്ക അവതാർമ സൗത്ത
1: കൊട്ടേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കണി ഭിത്തി ആപ്നെ ടി വി ബിക്രിയു അനി ബനൗന ജന ലാഗെ കൊടി ബനൗനെ പുക്കാ ഉലാട്ട ഹോയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौ सिधैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: ಅವನ್ ಮಾತಾಡ್ತಾರ ನೋಡಿ ಹುಟ್ಟ ಹುಂಡ್ಕೋ ಬಾರತ ಟುಪ್ಪಿ ತೆರಕೊಂಡ್ ಸಿರ್ಗರ
1: कस्त खाल्लं दूध पाणी मिसायक राहायचं आणि तर खाडे न
2: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
3: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
4: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
3: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
4: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
5: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
6: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-2020
7: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
8: कतै बारी लैलै कसको टिभी बोक्नु नि भित्ती आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
7: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
8: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
9: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
6: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना
10: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ
6: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
2: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20
6: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
11: यो हो हाम्रो रेडियो 103.4 MHz
12: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध
13: मेरो भीमेश्वरको
14: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्मकर्म सेवा संघको आयोजनामा निम्नमिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

चैकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भूमिकलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुकी 7 बजे को हाम्रो समाचारमा सर्जनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र डीडी सामुदायिक एफएम 94.5 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। काभ्रे पलाञ्चोकको गुइसाकोटमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, 17 जना घाइते। अर्थमन्त्रीमाथि छानबिन आवश्यक नभएको सरकारको ठहर। परराष्ट्र मन्त्री खनालले जेठ 31 देखि चीनको भ्रमण गर्ने। सिंहदरबार भित्रको क्यान्टिनमा गुणस्तरहीन सामान प्रयोग, 2 लाख जरिवाना। सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुल्यो। र फिफा विश्वकप 2026 को समूह ए को खेलमा दक्षिण कोरिया विजयी, क्यानाडा र बोस्निया हर्जेगोभिना आज आमने सामने हुँदै। चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: काभ्रे पलाञ्चोकको बुचाकोटमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपासोक हुँदै सुंगुरे जाँदै गरेको 2388 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। मृत्यु हुनेमा 4 पुरूष र 4 महिला रहेका छन्। दुर्घटनामा परि 17 जना घाइते भएका छन्। उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। नवबुद्ध नगरपालिका 2 बुसाकोटमा दुर्घटनामा परेको बस बीपी लोकमार्गबाट करिब 200 मिटर तल खसेको थियो। मृतकको शनाखत हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बजेटमा थप घट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर सोनी मुआगलेमाथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ। मन्त्री परिषदको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताए। अर्थ मन्त्रालय र अर्थमन्त्रीको सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको बताए। अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलको भनाई छ। यसैबीच सरकारले 2052 सालमा पेश भएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामाजिक प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। यता सरकारले वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका लागि पेश भएका पत्र तथा कागजातहरू नक्कली रहेको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको समन्वयकत्वमा समिति गठन गरिएको हो। सशस्त्र द्वन्दको क्रममा बाल सैनिकहरू भर्ना गरी प्रयोग गरेको मुद्दामा नेकपा संघका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज न्यायाधीशहरू सपना मल्ल, सुनिल कुमार पोखरेल र शान्त सिंह थापाको इजलासले संविधानले संक्रमणकालीन न्यायका प्रश्नहरू सत्य तथ्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग मार्फत सम्बोधन गर्ने व्यवस्था गरेको भन्दै तत्काल अभियोजनका लागि परमादेश दिन अस्वीकार गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस गरेको इजलासले बताएको छ। यसलाई समेट्ने गरी कानून निर्माण गर्न सरकारी निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। बाल लड़ाकूहरूलाई सेना समायोजनमा अयोग्य ठहर गर्दै प्रति व्यक्ति 10,000 रूपियाँ दिएर विदाई गरिएको थियो। पछि प्रति व्यक्ति 2,00,000 दिने भनिए पनि सबैले नपाएको अदालतको ठहर छ। शैक्षिक अवकाशमा गएका लड़ाकूहरूले भने 5,00,000देखि 8,00,000 रूपियाँका दरले पाएका थिए। निवेदक र निवेदकसँग जोड़िएका व्यक्तिहरूलाई सम्मानपूर्वक पहिचान दिनु न्यायोचित हुँदा अब राज्यका निकायहरूले द्वन्दबाट प्रभावित सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई राज्यबाट जारी हुने दस्तावेज तथा अभिलेखमा अयोग्य बहिर्गमित जस्ता अपमानजनक पहिचान हुने खालका शब्दहरू प्रयोग नगर्न परमादेश दिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
1: तपाईं यतिखेर हाम्रो रेडियो र जीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने अध्यादेश र त्यसको अवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो। संवैधानिक इजलासको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था हटाइएको निजामती अध्यादेश कार्यान्वयन गर्ने बाटो खुलेको छ। राष्ट्रमन्त्री शिशिर खनालले चीनको चार दिने औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणमा परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनिया विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ पार्न र सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र संचालित क्यान्टीनमा चरम लापरवाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले आज गरेको आकस्मिक निरीक्षणका क्रममा सिंहदरबार स्थित सेन्ट्रल क्यान्टीन सञ्चालन गरिरहेको जीएनवी क्याफे ग्रुपमा गम्भीर कैफियत फेला पारेको हो। अनुगमनका क्रममा सो क्याफेले उपभोक्ताले स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चा पदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ। टोलीले क्यान्टीनको स्टोरबाट 17 किलो घुन लागेको सराको दाल 11 किलो उसेको बदाम र प्रयोग गर्न अयोग्य अवस्थामा 14 फुटेका अण्डा फेला पारेको थियो। करिब 6,560 रूपियाँ बराबरका ती गुणस्तरहीन सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरिदिएको छ। अखाद्य र म्याद नागेका वस्तु प्रयोग गरी बापत उपभोक्ता संरक्षण 2075 दफा 16 2 क विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा 39(1) ख बमोजिम क्याफलाई 2,01,000 रूपियाँ जरिवाना गरेको छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीयले मध्य प्रदेश सभा अघि टायर बालेर विरोध प्रदर्शन गरेका छन्। हुलाकी लोकमार्ग अन्तर्गत सिधारा धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनको क्रममा उनीहरूले मुख्यमन्त्री अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरूद्ध पनि नाराबाजी गरेका छन्। यसअघि संघर्ष समितिले संघीय सरकारको बजेटमा पनि पुल निर्माणमा बजेट नपरेको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका थिए। महालेखा परीक्षक 2082 62 प्रतिवेदनले सरकारको खोप व्यवस्थापनमा गम्भीर लापरवाही र कानूनी त्रुटि औंल्याएको छ। स्वीकृत मापदण्ड अनुसार भण्डारण र उपयोग हुन नसक्दा 41 करोड़ रूपियाँ बराबरको सरकारी खोप खेर गएको छ। प्रस्तुत छ एक रिपोर्ट।
7: राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउँदै आएका खोप प्रत्येक वर्ष खेर जाने गरेको पाइएको छ। खोपको आवश्यकता निर्धारण र उपयोग व्यवस्थापन प्रभावकारी नभएका कारण खोप खेर गएको देखिएको हो। नेपालमा स्वीकृत मापदण्ड अनुसार भण्डारण र उपयोग हुन नसक्दा 41,04,82,000 रूपियाँ मूल्य बराबरको सरकारी खोप खेर गएको छ। स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको विवरण अनुसार 10 प्रकारका खोपको खेर जाने दर परीक्षण गर्दा 54,68,295 जनालाई खोप लगाउँदा 41,04,82,000 रूपियाँ मूल्य बराबरको सरकारी खोप खेर गएको हो। सो मध्ये बीसीजी खोप 82% तथा अन्य खोपहरू औसतमा 36% खेर गएको देखिन्छ। स्वीकृत मापदण्ड अनुसार खोपको उपयोग गर खेर जाने दरमा न्यूनीकरण गर्नुपर्ने महालेखा परीक्षकको 63 प्रतिवेदनले औंल्याएको हो। महालेखा परीक्षक 2082 62 प्रतिवेदनले सरकारको खोप व्यवस्थापनमा गम्भीर लापरवाही र कानूनी त्रुटि औंल्याएको थियो। खोप ऐन 2072 व्यवस्था अनुसार महामारी वा प्राकृतिक प्रकोपका बेला तत्काल खोप खरिद गर्न तथा अध्ययन अनुसन्धानका लागि छुट्टै खोप कोष स्थापना गर्नुपर्ने कानूनी प्रावधान छ। तर सम्बन्धित विभागले छुट्टै कोष खडा नगरी सो रकम कार्य सञ्चालन कोषमा जमा गरेको थियो। खोप कोषका लागि गत वर्षसम्म 37,57,87,000 रूपियाँ जम्मा भएकोमा विनियोजित थप 3 करोड़ रूपियाँ भने कोषमा जम्मा नै गरी फ्रिज भेट भएको थियो। महालेखा परीक्षकको 61 औं प्रतिवेदन अनुसार 44,95,192 डोज खोप खेर गएको थियो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार नेपालका पहाड़ी तथा हिमाली क्षेत्रमा लक्षित बालबालिकाको संख्या कम हुने, खोप सत्र गाउँ गाउँमा पुगेर सञ्चालन हुने तथा खोप भाइलमा रहेको डोज संख्या र खोप लिन आउने बालबालिकाको संख्या ठ्याक्कै नमिल्ने कारणले पनि खोप खेर जाने गरेको छ। एक खोप सत्रमा एउटा बच्चा मात्र आएका बीसीजी खोप 20 मात्रबाट एक मात्र प्रयोग हुन्छ र बाँकी 19 मात्र बाध्यताले खेर जान्छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरिकोट।
8: वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुलखाका 102 जना पक्राउ परेका छन्। अमेरिका र क्रोएसिया पठाइने भन्दै 40,50,000 ठगी गर्ने दुलखाका 102 जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेमा दुलखा सैलुङ गाउँपालिका दुईकी 45 वर्षीय रूको कुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका 6 का 35 वर्षीय शैलेन र साके रहेका छन्। उनीहरूलाई पीड़ितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीका अनुसार रूकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख तथा शैलेन र साकेले क्रोएसिया पठाउने भन्दै पीड़ितबाट 3,50,000 लिएका थिए। रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी परीक्षक थापा छेत्रीले जानकारी दिए। फिफा विश्वकप 2026 को समूह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चेक रिपब्लिकले अग्रता लिए पनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै जीत सुनिश्चित गरेको हो। यस जीतसँगै दक्षिण कोरियाले विश्वकप अभियान सकारात्मक रूपमा शुरू गरेको छ। चेक रिपब्लिकले भने शुरूआती हारपछि आगामी खेलहरूमा दबाव महसुस गर्नेछ। समूह चरणमा अगाडि बढ़ने सम्भावना कायम राख्न चेक रिपब्लिकलाई अब बाँकी खेलमा राम्रो नतिजा आवश्यक पर्नेछ। अब दुवै टीमले समूहका अन्य मेक्सिको र दक्षिण अफ्रिका विरूद्ध खेल्नेछन्। विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध 2-0 जीत दर्ता गरिसकेको छ। यसैबीच विश्वकप फुटबल अन्तर्गत नेपाली समयअनुसार आज राति 12:45 क्यानाडा र बोस्निया हर्जगोभिना आमने सामने हुँदैछन्। यी दुई टोली अन्तर्राष्ट्रिय खेलमा एक आपसमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। टोरन्टोमा हुने यो भेट दुवै टोलीका लागि पहिलो परीक्षण हुनेछ। फिफा विश्वकप 2026 को समूह ए अन्तर्गतको खेलमा दक्षिण कोरिया विजयी भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
11: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार, सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा,
10: 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508 जेठ 28 गते बिहीबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी 29 गते शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आखा केन्द्र बेगुचार सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिंचोक 8 सुनखानी विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा सम्पर्क नम्बर 9851 1763 67 9863 31 28 10
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: प्रोपाइटरहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक

0: कोचिंग सेन्टर फरिकुट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ले कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
4: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
1: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
1: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5795-85 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
0: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
0: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974-1802 र 0974-1844।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट तोड्ने नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्मकर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz। अब पनि यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी आस्था राउतको स्वरमा सजेको मिठा मिठा गीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कारिन्चोक 8 सुनखानी। जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0949412020।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरको धनी गायिका आस्था राउतको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: एटिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर सुरको धनी गायिका आस्था राउतको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: बडे होइन प्रोभाइडर बनेको छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा के
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मन लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सीडीओ र इरान अमेरिका सम्झौताका बुझाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइट सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चीनी सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: त्यो त हाम्रो हिगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भन्ने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीन पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सचेत के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे, टोली त्यो ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपी साहबले 26 नम्बर गर्नुको एसएसपी साहबले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि, होइन?
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ दायर चाहिँ गराइरहेको विषय हो। सुरक्षा क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नुपर्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारीज्यू पनि कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तहबाटै स्थितिमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याएको।
0: उनी थिए नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमारेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमारेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: चरीकोट कोटी होममा पुरुषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्नमिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: बाख्या कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा
2: टक्कै मिठो छैन, अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।

0: बेडाखुवा घिउ पनीर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।
2: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्। बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
1: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्। घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना दिनका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो